0: उतंग न खुतिन नंग खंग मा माल जायदात वदो न प्रुबल विस्लत होनी मन कुर्बान जखन कुन्यांग न चिक हजरत इब्राहिम खलीलुल्लाह फ्याक पुइन पा इब्राहिम खलीलुर रहमान फ्याक पुज नमरूद इत्साम तक जुल्म न शख्समन कुन ब्यस न साम तक जिक्समो डोक्समोन स्टंस न परवा मार्यस हक कन लक मलेंस बातिल दुन फोला दिर जफक दन आखिर फे कन नमरूद मैं नुक स्ट्रक फिजिक्समो स्टंस चोगतांग चिक गंग शिंग जान ब्यस चीबियास ने हजरत इब्राहिम खलील रहमान फक्फस खुरी मुवक्किफ एक न लक मरेंस जिंदगी न बंदगी बरबे मगोचुक्स हजरत फक्फ नमरूद मैन फंस तस्लीम जान बियास नमरूद इस पर फिर मेवला खुदाए हुकुम सुंग या नारकूनी बर्दव व सलामा ले में सलामत नदर से ग्रखमो सुंग हजरत इब्राहिम खलील रहमान का मे असर मगस मे गुलजार ग्यूर लंच खन अशिपस खुरिर गखन पो स्निंग तांक खुर इबादत बखन पो स्निंग तांक हक न हकीकत तबलीग बखन पो स्ट्रुंग से जक्स खुदास खुरी ब्रन कुन लतंस सुंगर न्यम बोदुगना खोस्तुंग खन पुंगाइन कल्ब सलीम इंगिसरी से मिसाल पो मिनाए वाकाविन تاریخ شقبون نفس دیسید حضرت ابراهیم علیه السلام فیق پو لنگ لم نتون کوریش چسپن رنچن بو اسماعیل فیق پو خدای لمن قربان بستره دیر من بو قرآن مجیدن دیتر پی کهید قال یا بنی اینی ارا فی المنام انی ازبحو کفن زر ماذا ترا قال یا ابت افعل ما تؤمر ستجدنی انشاءالله من الصابرین حضرت ابراهیم خلیل الرحمن فقوس کسل بیمز میگعود نایران قربان بیستر نیلم لطن ایمان یقین کس ققصیت بی بوش چی کسل بیمد بابا دیچ خراس کس پا ملکیون انشاءالله مصبر بکن کنیان مصبر بکن کنی کیان چو بابا نبو نیسکا من آی طرف لبیمد دامیان شیطان ملسا سمی که گل تنگد کونی شیطان گلیان ما اون ما شیطان ملعون کرد تو تنسس کردت حضرت ابراهیم خلیل الرحمن نکوری میگی آد اسماعیل زبیح اللہ فیق پو منایان نکتونت تون فلزالا بوی کنگ ملق پاون رسی که چنگ سر کخمی که گری کلت مگر گریس لاز بیامید حضرت ابراهیم خلیل الرحمن فیق پوز گری فنگ ستنگت خلیل چود درس کلت جلیل از ما چود درس کلت یا ترپی که حضرت ابراهیم علیه السلام ودون اسماعیل علیہ السلام فیق پو نسکو امتحان الہیان کامیاب گوید قرآن کریم دی طرفے کے اعلان تنگت قد صدقت الرؤیا انا کذالک نجزی المحسنین ان هذا لہو البلاء المبین وفدیناہ بذبح عظیم وترکنا علیہ فی الآخرین سلام علی ابراہیم سمیر سے قلب سلیم مظاہرہ حسین علیہ السلام نکوین انت قافلہ اس میدان کربلا یا نبیس حقیقت یا نگواقع کربلا واقع منائی تفسیر پو ان پا تا قیامت قطعی استبداد کرد موج خونے و چمن ایجاد کرد سر ابراہیم و اسماعیل بود یعنی آن اجمال را تفسیر بود
1: دقصاین تس سخما قرآنی تلاوتنا ترجمه و میانن چود پینگ حاجی محمد باقر کنا کستا روشنی پرو چوگیت میان مزد حاجی حادی کنا
2: اعوذ بالله من الشیطان الرجیم بسم الله الرحمن الرحیم الحمد لله رب العالمين والصلاة والسلام على سيدنا محمد وآله أجمعين واللعنة دائمة على أعدائه من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله الحكيم في محكم كتابه المبين وهو أصدق القائلين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأحسنوا إن الله يحب المحسنين صدق الله العلي العظيم خداي بارك ذات تعالى قال سوت کله سودرا بیرمین میتیک پو سوت کله سودرون ادا بس پیجوک محمد نال محمد کا صلوات نے درود کن احدا بس پیجوک تو ائے شریفہ پہنو کسل بیوت نورو برتاو بیس بیشک خدا نورو عمل بخن کن لارگلو خجت رسول اکرم صلی اللہ علیہ والہ وسلم کلی اعلان پنیم بو کسل بیو دنیا ل نے کردار سبیت پیمنگ نا اونسیت ده سوچک پس نه کردار مصب کل اسلام یان چنگ متوب حضرت علی اس کا سل بیوت گا شخص پی اخلاق و لحمیت نه کو ایمان پس کت کامل وید حضرت امام جعفر صادق علیه السلام اس کا سل بیوس ده شخص پیبرتا